0: gebo ta na hi zhe zao de ni za zhe hi de ge chong ma ngo ngo qiao de ngo ni xi li nong le chan chan jin zhu de ni zhe ni xie zhu ji chai zhe
1: o ri ri mo ta nao ji lao ri ni
0: ta mo zha dong ge ma niu zha cha ru zhe ta ta chong mo zha mo yi gong le ta du zhu de ka la ya sa ga li ka mo zha mo ye zhe zhe yo de ta de mi nong chong la ma dong yu xiu ta de li ngo ni xie xie lang ko nan zhu
1: और ये गेम जो जितला जुब सिंह हो मछुमा के गेग मोटा तो न्यो से जेजो लंका का मांस दे देना नो येंदा ला यांस से चाव रियो होयो मछु जो जटा मुन्यो दो संग तांगा मोटा तो तो मट ताते ले गेम गने जेजो लंका दि पेंडो रे
0: रे रे तांगा ह गिंग के का शाम बत कि छि इन रो तिन मो ने ला सान रो रे और रे रे लंका
1: यो तो हमें छाया बस
2: छु ना अच्छा
1: ये सब पिन मे नी जेबिन
0: जो होयो गोया पोता
1: होयो ला बाजो चिमो मयो विची छमे जेजु लंकोला माजो योना यापोयो
3: टुबोना बाजो दादा चीचे सेजी बि लिनचेन दन बेजो मम कंचे नोंटी लिन कोन कांके नोंटी चे निजु सेवे रयों सिबे रिजल लिनचेन तिरे नान निन्ड्रन बा छोंडा यी ची दम मजी दे दम मदे छोंमा रोंनी चे सनो तुंशु yāpū shī mē nā tūñjī jāzān zām jāng dējī mē bā mā zī sām tēnī mē jī bī mē māngbō shī tūñjī yō bā rī. Sānū tūñshū gāyāng tāng chūshī shī bā yī nā nī tāng gāng yī yāng dējī yō bā yī bī chō mē sānū gāyāng tāng chūshī shī jī nā hā jōng gā chē bā shī yī. Dē lī sām bā jī bō tāng nō wā gā wī ngā nī yān jī tīng bī lē shī shī yī nā gāng jī tāo.